आज केवल रुहावासी र कारुणिक क्रन्दनले भरिएको थियो। जब सुदेव र गौतमी त्यस जलाशयको किनारमा पुगे तब तरी नाच्ने हाँसी हिँड्ने छोराको मृत शरीरलाई धरतीमा अचल अवस्थामा लडिरहेको देखेपछि सुदेव शर्मा र गौतमीको धैर्यको अन्तिम त्यान्द्रो पनि टुट्यो। दुवै स्त्री पुरुषले दगुरेर गएर आफ्ना मृत पुत्रलाई दुवै हातले बेरेर गाडा आलिङ्गन गरे। सुदेवले आफ्ना छोराको त्यो चिसो र निष्पाड शरीरलाई उठाएर आफ्नो काखमा लिए। आफ्नो एकमात्र सहारा, सात जन्मको तपस्याको फल र वृद्ध अवस्थाको कुल दीपक छोराको मृत शरीरलाई आफ्नो काखमा राखेर रा सुदेव शर्मा बारम्बार हाकार गर्दै आफ्नो छाती पिर्दै कपाल लुच्दै अत्यन्तै ठूलो स्वरमा विलाप गर्न लागे। उनको त्यो क्रन्दन, त्यो आँसु र त्यो रुवावासीले बनका रुख बिरुवा पशु पन्छी नदीको पानी र आकाशलाई समेत स्तब्ध एवं अश्रुपूर्ण बनाइदियो। त्यहाँ उपस्थित भएका कठोर मन भएका मानिसहरू पनि सुदेवको यो अवस्था देखेर रोए। आफ्नो काखमा परेको, आँखाहरू सधैँका लागि बन्द भएको, शरीरमा कुनै प्राण नभएको, ओठमा कुनै हलचल नभएको मृत पुत्र सुखदेवको त्यो सुकुमार शरीरलाई सुमसुमाउँदै उसको चिसो अनुहारलाई हेर्दै सुदेव शर्मा बरबर आगो चाहिँ आफैभित्र जल्न थाले। उनी आँसुको खोलो बगाउँदै विलाप गर्दै र आफ्ना मृत पुत्रलाई सम्बोधन गर्दै भन्न लागे, हे पुत्र, हे प्यारा सुखदेव, एकपटक आँखा खोल, छोरा मलाई हेर, मेरो समस्त मानसिक चिन्ता, सोच, बुढ्यौलीको यो दुःख र कष्टलाई आफ्नो एउटै मुस्कानले छेडभरमै हरण गर्ने तिम्रो त्यो मनोहर मधुर र अमृत जस्तै वाणी मलाई सुनाऊ। एकपटक मलाई पिता भनेर बोलाऊ छोरा, र मेरो यस रोइरहेको छिन्न भिन्न भएको दुखी मनलाई पहिलेको जस्तै परम आनन्द देऊ। तिम्रो यो मौनता म सहन सकिरहेको छैन। तिमी यसरी हामी जस्ता असहाय, निर्बल, अभागी र वृद्ध माता पितालाई यस घोर अन्धकारमय संसारमा एक्लै छोडेर जाने योग्य कति पनि थिएनौ। यो कुन विधिको न्याय हो जहाँ वृद्ध आमा बुवाले छोराको यो अवस्था देख्नुपर्ने? आज यी वृद्ध र काँपिरहेका हातहरूले तिम्रो मृत शरीरलाई काखमा लिएर बस्नु किन परिरहेको छ? विधाताले हामीलाई यति ठूलो अन्याय किन गर्यो? हे वत्स, हे मेरो मुटुको टुक्रा, हेर तिम्रा ती परम र श्रेष्ठ प्रिय सखाहरू, तिमीलाई आफ्नो साथमा लिएर पाठशाला जान वेद पढ्नका लागि बाहिर उभिएर ठूलो स्वरले रोइरहेका छन्, तिमीलाई बोलाइरहेका छन्। तिम्रा पूजनीय गुरुदेव र उपाध्यायहरू पनि तिमीलाई आजको नयाँ पाठ पढाउनका लागि, तिम्रो प्रखर बुद्धि देख्नका लागि व्याकुल भएर पर्खिरहनु भएको छ। तिमी त सबैभन्दा पहिले उठेर सफा भई पढ्न जानी आज्ञाकारी बालक थियौ, फेरि तिमी यस समयमा यस ओसिलो र चिसो धरतीमा कसरी यति गहिरो निन्द्रामा सुतिरहेका छौ? तिम्रो यो निन्द्रा कस्तो हो जसलाई मेरो यो रोदन मेरी आमा जस्ती पढ्न जानी आज्ञाकारी बालक थियौ? फेरि तिमी यस समयमा यस ओसिलो र चिसो धरतीमा कसरी यति गहिरो निन्द्रामा सुतिरहेका छौ? तिम्रो यो निन्द्रा कस्तो हो जसलाई मेरो यो रोदन मेरी आमा जस्ती पत्नीको यो क्रन्दनले पनि बिउजाउन सकिरहेको छैन? हे छोरा, सुन, म तिम्रो बिछोडको यो भयानक पीडा, यो शूल सहेर अब यस धरतीमा एक पल पनि जीवित रहने छैन। म तिमी बिना बाँच्नै सक्दिन। म अब यो पापी खुट्टा लिएर तिम्रो बाल लीला र हाँसोले गुन्जायमान हुने त्यस सुनसान ऋतु र अन्धकारमय घरमा कहिले फर्केर जाने छैन। जब मेरो सर्वस्व नै सकियो, मेरो कुलको दीपक नै निभ्यो, मेरो वंश नै समाप्त भयो भने अब मेरो यस वनमा के काम छ? मेरो यो तपस्याको के अर्थ छ? मेरो यो वृद्ध शरीरको के प्रयोजन छ? म पनि तिमीसँगै यो शरीर त्याग्न तयार छु। म यो घर र संसार सधैँका लागि छोडिदिन्छु। यसरी अत्यन्तै कारुणिक, हृदय विदारक र शून्यहरूको लागि पनि मुटु फुट्ने गरी विलाप गर्दा गर्दै सुदेव शर्माको अन्तकरणमा उनको पूर्वजन्म र यस जन्मको पुरानो महान भगवत शक्तिको संस्कार पुनः जागृत भयो। उनले बुझे कि संसारमा दुःखको पराकाष्ठा आउँदा केवल भगवानको नाम नै एकमात्र डुङ्गा हो जसले पार गराउन सक्छ। उनले रुदा रुदै, छाती पिर्दा पिर्दै र आँसुको धारा

भगाउँदै आफ्ना कापिरहेका ओठहरूबाट भगवानका परम पावन कल्याणकारी संकट मोचन र सनातन नामहरूको उच्च स्वरमा उच्चारण गर्न लागे। उनले भने, हे नारायण, हे कृष्ण, हे अच्युत, हे अनन्त, हे गोविन्द, हे दीनबन्धु, हे देवकी नन्दन, हे जगतपति, हजुरले मलाई यो कस्तो सजाय दिनुभयो। हजुरको नाम नै मेरो एकमात्र सहारा हो। हजुरले नै मलाई यो पुत्र दिनुभएको थियो र हजुरकै इच्छाले आज यो जलमग्न भयो। हे हरि, म हजुरको शरणमा छु। यसरी भगवानको नाम उच्चारण गर्दै उनी मृत पुत्र सुखदेवको शरीरलाई आफ्नो काखमा कसेर समातेर त्यही जलाशयको किनारमा रोइरहे, जहाँ उनको दुःखले पराकाष्ठ नागेको थियो तर उनको जिब्रोमा भगवानको नाम थियो। महर्षि वाल्मीकि राजा दृढधनुवालाई भन्नुहुन्छ, हे महाराज दृढधनुवा, यस प्रकार सुदेव शर्माले पुत्रको मृत शरीरलाई काखमा लिएर विलाप गर्दै भगवानको नाम उच्चारण गर्न थाले। यो दृश्य देखेर त्यहाँ उपस्थित भएका वनका कठोर ऋषिहरू र वन देवताहरू पनि स्तब्ध भए। राजा दृढधनुवाले जब महर्षि वाल्मीकिको मुखारविन्दबाट आफ्नो पूर्व जन्मको यो अत्यन्तै भयानक, कारुणिक, मर्मस्पर्शी र विस्मयकारी घटना सुने, तब उनको आफ्नै आँखाबाट पनि आँसुका ठूला ठूला थोपाहरू खस्न थाले। उनको मनमा रहेको त्यो सुगाको वचनको सुल बिस्तारै शान्त हुन थाल्यो र उनको हृदयमा साँचो ज्ञानको प्रकाश फैलिन थाल्यो। उनले बुझे कि उनको पूर्व जन्मको इतिहास कति धेरै कष्ट र परीक्षाले भरिएको थियो। आदरणीय श्रोता, अब सुतजी भन्नुहुन्छ, हे सौनकादि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढधनुवालाई उनको पूर्व जन्मको यो पुत्र मरण र विलापको कथा सुनाएर उनको सुतिरहेको आत्मिक चेतनालाई पूर्ण रूपमा जागृत गराउनुभयो। अब कथामा यो गम्भीर र कौतूहलपूर्ण मोड आएको छ कि सुदेव शर्माले पुत्रको मृत शरीरलाई काखमा लिएर भगवानको नाम उच्चारण त गर्न थाले, तर के साँच्चीकै उनको छोरा सुखदेव सधैँका लागि संसारबाट विदा भएका थिए? के देवल ऋषिको वचन नै अन्तिम सत्य थियो, वा त्यहाँ भगवान पुरुषोत्तम मासको त्यो अद्भुत, अलौकिक र ब्रह्माण्डकै सबैभन्दा ठूलो चमत्कार प्रकट हुन बाँकी नै थियो, जसले मृत प्राणीलाई पनि पुनः जीवित गर्ने सामर्थ्य राख्दछ? सुदेव र गौतमीको यो महापरीक्षाको अन्तिम परिणाम के भयो? उनीहरूले पुरुषोत्तम मासको व्रत कसरी गरे, जसको पुण्यको प्रभावले गर्दा सुदेव ब्राह्मण यस जन्ममा समस्त पृथ्वीको सुख भोग्ने महाप्रतापी चक्रवर्ती राजा दृढधनुवाको रूपमा जन्मिन सफल भए, र त्यो सुगा वास्तवमा को थियो जसले राजालाई यो सबै सम्झायो? यो सम्पूर्ण परम रहस्यमय, पावन, रोमाञ्चक र कल्याणकारी वृत्तान्त अब आगामी 18 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। यो कथा जसले सुन्दछ वा पढ्दछ, उसलाई यस कलियुगका समस्त पापहरू, कष्टहरू, अकाल मृत्युको भय र मानसिक सङ्कटहरूबाट सदाका लागि मुक्ति प्राप्त हुन्छ र अन्त्यमा वैकुण्ठ लोकको मार्ग प्रशस्त हुन्छ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनुवा पूर्व जन्म वृत्तान्ते पुत्र मरण विलापो नाम सप्तदशो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: Jonti.
1: अध्यात्म ज्योति, अध्यात्म

0: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभिल।
4: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम पुष्पाञ्जलीमा म प्रस्तोता युवेन्द्र। अबको करिब करिब एक घण्टा म यहाँसँग आज मंगलबार गणपति गणाधिपति श्री गणेशजीका भजनका साथसाथै सुमधुर भजन लिएर रहनेछु। कार्यक्रमको प्रारम्भमा यो गणपति वन्दना।

0: हजुर सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जली।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जली र पुष्पाञ्जलीमा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जली र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
4: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
3: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि सम्पर्क नम्बर 53204118
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान।

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032345
1: 98 49 5 28 7 81।

0: paylaşımlarınca kariyerim uspanjeli.
1: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जली, र पुष्पाञ्जलीमा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

अवस्था आदरणीय श्रोता, प्रस्तुत यो भजनका साथसाथै कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र विदा माग्दछु। आजको यहाँको दिन अत्यन्त मंगल रहोस्, शुभ रहोस्, यही कामनाका साथमा नमस्कार।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, पवित्र पुरुषोत्तम महिनाको आज हामी 17 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 17 अध्याय।

आदरणीय श्रोता, 16 अध्यायका कारुणिक एवं हृदय स्पर्शी कथा प्रसंगलाई अगाडि बढाउँदै अब 17 अध्यायमा सुतजी भन्नुहुन्छ, हे परम पावन पवित्र आत्मा भएका वेद वेदाङ्गका ज्ञाता र नैमिषारण्यको यस पुण्य भूमिमा हजारौं वर्षसम्म चल्ने महान ज्ञान योग्यमा दीक्षित हुनुभएका सौनक आदि ऋषिगण, हजुरहरूले अघिल्लो अध्यायमा विधिको त्यो कठोर विधान र महर्षि देवलको मुखबाट निस्किएको त्यो अकाट्य भविष्यवाणीको वृत्तान्त श्रवण गर्नुभयो। अब म हजुरहरूका सामु महर्षि वाल्मीकि र सूर्यवंशका चक्रवर्ती राजा दृढधनुवा बीच भएको त्यस परम पावन अद्भुत कारुणिक र मनलाई स्तब्ध बनाउने संवादको अगाडिको 17 अध्यायको दिव्य प्रसङ्ग विस्तारपूर्वक श्रवण गराउँछु। यो अध्याय केवल एउटा साधारण कथा मात्र होइन, यो त मनुष्य जीवनमा कर्मको गहन गति, विधिको अलङ्घ्य नियम, पुत्र शोकको त्यो भयानक अग्नि जसले सन्यासीको धैर्यलाई पनि जलाएर भस्म गरिदिन्छ र सङ्कटको सबैभन्दा अन्धकारमय घडीमा पनि भगवानको नाम स्मरण गर्दा मिल्ने त्यो अलौकिक आध्यात्मिक शक्तिको जीवन्त कथा हो। तसर्थ हजुरहरू आफ्ना मनका समस्त सांसारिक चञ्चलता, चिन्ता र विचारहरूलाई त्यागेर एकाग्र चित्त र भक्तिभावमा लीन भई यो अमृतमय कथा श्रवण गर्नुहोस्, जसले कलियुगका सम्पूर्ण पापहरूलाई क्षणभरमै नष्ट गर्ने सामर्थ्य राख्दछ। परम पूजनीय त्रिकालदर्शी र दिव्य ज्ञानका सागर महर्षि वाल्मीकि राजा दृढधनुवालाई उनको पूर्वजन्मको त्यो परम पावन र हृदय विदारक इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ, हे महाराज दृढधनुवा, अघिल्लो अध्यायमा मैले हजुरलाई सुनाए कि कसरी देवल ऋषिको त्यो भयानक र अकाट्य भविष्यवाणी सुनेर पनि साध्वी गौतमीको आध्यात्मिक सान्त्वना र ज्ञानयुक्त वचनका कारण सुदेव शर्माले आफ्नो मनलाई सम्हालेका थिए। उनले आफ्नो हृदयको भित्री कुनामा भगवान श्रीहरि नारायणका चरण कमललाई दृढताका साथ धारण गरी पुत्रको भविष्यबाट उत्पन्न हुने दुःख र सन्तापलाई तत्कालका लागि त्यागेका थिए र आफूलाई सत्वगुणमा स्थापित गरेका थिए। त्यसपछि समय आफ्नै निरन्तर शान्त र अकाट्य गतिमा अगाडि बढ्दै गयो। दिनहरू हप्तामा, हप्ताहरू महिनामा र महिनाहरू वर्षमा परिणत हुँदै गए। सुदेव र गौमतीका ती प्राणप्रिय, तेजस्वी, दिव्य र सर्वगुण सम्पन्न पुत्र जसको नाम शुकदेव राखिएको थियो, उनी बिस्तारै बिस्तारै आफ्ना माता पिताको आँखाको तारा बनेर बढ्दै गए। उनको बुद्धि पनि यति प्रखर थियो कि उनले अल्प आयुमै वेद र शास्त्रहरूको गहिरो ज्ञान हासिल गरिसकेका थिए। उनको बोलीमा मधुरता थियो, अनुहारमा ब्रह्म तेज थियो र स्वभावमा ऋषिहरूको जस्तै गम्भीरता थियो। उनी आफ्ना वृद्ध माता पिताका लागि जीवनको एकमात्र आधार, आशाको किरण र बुढ्यौलीको बलियो लट्ठी थिए। तर हे राजन, विधिको विधान कति क्रूर र बलियो हुन्छ भने मनुष्यले जति नै प्रयास गरे पनि, जति नै सुरक्षाका उपायहरू अपनाए पनि कालको त्यो निश्चित समय र घडी कहिले टर्न सक्दैन। जसरी देवल मुनिले भविष्यवाणी गर्नुभएको थियो, त्यो बालक सुखदेव खेल्दा खेल्दै, पढ्दै र आफ्ना माता पितालाई असीम आनन्द दिँदै आफ्नो आयुको ठिक 12 वर्षको त्यो परम संवेदनशील र भयानक घडीमा प्रवेश गर्यो। सुदेव र गौतमीले आफ्नो मनमा देवल मुनिको वचन बिर्सन खोजे तापनि भित्रभित्रै उनीहरूको मुटु कापिरहेको हुन्थ्यो, तर विधिको खेललाई कसले बुझ्न सक्छ र? एक दिनको कुरा हो, जब आकाशमा सूर्यदेव आफ्नो पूर्ण तेजका साथ चम्किएका थिए र वनको वातावरण अत्यन्तै शान्त एवं केही तातो थियो, त्यो दिन सुदेव शर्माका पुत्र सुखदेव आफ्नो ब्रह्मचर्य आश्रमको दैनिक अध्ययन, गायत्री जप र अन्य आवश्यक कार्यबाट केही समयका लागि फुर्सद पाएर बाहिर निस्किए।
उनी बाहिर निस्कने बित्तिकै आफ्ना गाउँका र आश्रम वरपरका अन्य धेरै बाल सखा तथा परम मित्रहरूका साथ एकत्रित भए। तिनीहरू सबै बालकहरू मिलेर एक आपसमा हाँस्दै जिस्किँदै र खेल खेल्दै वनको बीचमा अवस्थित एउटा अत्यन्तै पुरानो ठूलो ढुङ्गाका सुन्दर सिँढीहरूले बनेको गहिरो र शीतल जलले भरिएको जलाशयको नजिक पुगे। त्यो दिन गर्मी अलि बढी भएकाले र बाल बालिकाहरू खेलको आनन्दमा पूर्ण रूपमा मग्न भएकाले ती सबै बालकहरूका मनमा त्यस जलाशयको स्वच्छ निलो र शीतल जलमा स्नान गर्ने तीव्र इच्छा जागृत भयो। बालक सुखदेव पनि आफ्ना साथीहरूको उत्साह र हर्ष देखेर अत्यन्तै प्रसन्न भए। उनले शास्त्रको मर्यादा अनुसार आफ्ना वस्त्रहरूलाई बाहिर सिँढीमा अव्यवस्थित रूपमा राखे र आफ्ना सम्पूर्ण मित्रसहित एक आपसमा हाँस्दै पानीको छिटा छ्याप्दै र कराउँदै त्यस गहिरो जलाशयको जलमा प्रवेश गरे। तिनीहरू सबै पानीमा पौडी खेल्न थाले, पानी मुनि लुक्ने र खोज्ने बाल सुलभ खेलहरू खेल्न थाले। ती अबोध बालकहरू आफ्नो आनन्दमा यति धेरै मग्न थिए कि उनीहरूलाई कालको त्यो क्रूर छाया उनीहरूकै माथि मडारिरहेको छ र मृत्यु उनीहरूको यति नजिक उभिएको छ भन्ने कुरा अलिकति पनि भान थिएन। खेलकै क्रममा महर्षि देवलको त्यो अटल र अकाट्य वचन अनुसार सुदेवका पुत्र सुखदेवले अचानक अलि बढी गहिरो भागमा जलभित्र प्रवेश गरे। उनले पानीमा डुबल्की त मारे तर विधिको त्यो क्रूर विधानका कारण उनी जलको त्यो अगाध गहिराईमा कतै हराए। उनको खुट्टा तलको हिलोमा फस्यो वा पानीको कुनै अदृश्य भुमरीले उनलाई समात्यो तर उनी जलबाट माथि आउन सकेनन्। उनले पानीभित्रै आफ्नो प्राण वायु गुमाए, उनको सातो गयो र उनी जलमा पुरै डुबेर सदाका लागि मृत्युको शान्त

धेरै समय व्यतीत भइसकेपछि पनि जब सुखदेव जलको सतहमा माथि आएनन् र उनको शरीरको कुनै अत्तोपत्तो पाइएन तब बाहिर पौडी खेलिरहेका र किनारमा बसेका उनका साथीहरूको मनमा अनौठो शंका र भयानक डर पैदा भयो। उनीहरूले पानीको वरिपरि हेरे, सुखदेवको नाम काटेर बारम्बार ठूलो स्वरले पुकारे, तर त्यहाँ केवल पानीको शान्त लहर र प्रतिध्वनि बाहेक कुनै उत्तर आएन। जब ती अबोध बालकहरूले आफ्नो प्रिय साथी सुखदेव जलबाट बाहिर नआएको र पूर्ण रूपमा जलमग्न भएको निश्चित रूपमा देखे, तब उनीहरूको सातो गयो। उनीहरूको मनमा एकैचोटि घोर डरले बास गर्यो। उनीहरूको त्यो रमाइलो खेल क्षणभरमै भयानक शोक र ठूलो त्रासदीमा बदलियो। ती सम्पूर्ण बालकहरू अत्यन्तै डराएर आतिँदै रुँदै र हाकार गर्दै चिच्याउँदै त्यस जलाशयको पानीबाट बाहिर निस्के। उनीहरू आफ्ना लुगाहरू पनि राम्रोसँग नलगाई ज्यान जोगाउन र यो भयानक घटनाको जानकारी दिनका लागि सुदेवको कुटीतर्फ तीव्र गतिमा भागे। उनीहरूको अनुहार भयले विवर्ण र सेतो भइसकेको थियो, ओठहरू कापिरहेका थिए र उनीहरूका आँखाबाट आँसुको अनवरत धारा बगिरहेको थियो। ती सबै बालकहरू रुँदै कराउँदै सुदेवको कुटीमा पुगे, जहाँ माता गौतमी आफ्ना दैनिक गृह कार्यहरू सकेर आफ्नो छोरा फर्कने बाटो हेर्दै ढोकामा पर्खिरहेकी थिइन्। ती बालकहरूलाई यसरी हाकार गर्दै रुँदै आएको देखेर गौतमीको हृदयमा नराम्रो धक्का लाग्यो। ती बालकहरूले रुँदै काप्दै र भक्कानिँदै माता गौतमीको अगाडि उभिएर त्यो जलाशयमा घटेको सम्पूर्ण सत्य र कठोर वृत्तान्त जस्ताको तस्तै सुनाए। उनीहरूले भने, हे माता, हाम्रो साथी सुखदेव हामीसँगै जलाशयमा नुहाउन गएको थियो, तर ऊ पानीभित्र डुब्यो र अहिलेसम्म बाहिर आएको छैन। आफ्ना छोराको साथीहरूको मुखबाट यस्तो अत्यन्तै अप्रिय, कठोर, हृदय विदारक र वज्र प्रहार जस्तै भयानक वाणी सुन्ने बित्तिकै माता गौतमीको बाँच्ने इच्छा नै समाप्त भयो। देवल मुनिको त्यो पुरानो भविष्यवाणी उनको कानमा करोडौं पटक गुन्जायमान भयो। उनको शिर घुम्यो, आँखाहरूको अगाडि घोर अन्धकार छायो र उनी आफ्नो शरीरको सन्तुलन गुमाएर एउटा काटिएको लहरा अचेत भएर तत्क्षण धरतीमा पछारिन्। उनको मनको त्यो धैर्यको बाँध जसलाई उनको ज्ञानको बलमा बाँधेकी थिइन् त्यो एउटै क्षणमा ध्वस्त भयो। आमाको हृदय पुत्र शोकको पहिलो प्रहारमै छिन्न भिन्न भयो। ठिक त्यही समयमा सुदेव शर्मा पनि आफ्नो दैनिक नियम अनुसार वृद्ध र थकित शरीर लिएर वनबाट यज्ञका लागि समिधा कुश र पावन फलफूलहरू संकलन गरेर आफ्नो कुटीतर्फ फर्किरहेका थिए। जब उनले आफ्नो कुटीको नजिक पुग्दा बालबालिकाहरूको रुहावासी हाहाकार र आफ्नै परम पतिव्रत पत्नी गौतमीलाई धरतीमा मूर्छित अवस्थामा लडिरहेको देखे तब उनको खुट्टा त्यहीँ रोकिए। उनको मनमा अनिष्टको आशंका भयो। उनी हतार हतार आफ्नो हातमा भएका सामग्रीहरू फालेर अगाडि बढे र बालकहरूलाई सोधे। जब सुदेवले आफ्नो मुटुको टुक्रा जस्तो एकमात्र पुत्र सुखदेवको जलमा डुबेर मरण भएको त्यो भयानक र अकाट्य समाचार सुने तब उनको संसार नै उजाड भयो। उनको हृदयमा यति ठूलो र गहिरो आघात पुग्यो कि उनको विवेकले काम गर्न छोड्यो। जसरी कुनै ठूलो आँधीबेरीमा जरादेखि नै काटिएर भुइँमा ढल्छ एउटा विशाल र पुरानो वृक्ष, ठिक त्यसै गरी त्यो वृद्ध ब्राह्मण सुदेव शर्मा पूर्ण रूपमा

शरीरको सम्पूर्ण दुखाइ र दुर्बलतालाई बिर्सेर रुदै चिच्याउँदै र कपाल तान्दै तीव्र गतिमा त्यस जलाशयतर्फ दौडिए। उनीहरूको पछि पछि गाउँका आश्रमका र वनका अन्य मानिसहरू ऋषि मुनिहरू पनि रुदै र सान्त्वना दिँदै दौडिए। वनको त्यो शान्त बाटो आज केवल रुहावासी र कारुणिक क्रन्दनले भरिएको थियो। जब सुदेव र गौतमी त्यस जलाशयको किनारमा पुगे तब त्यहाँको दृश्य अत्यन्तै कारुणिक भयानक र संसारका कुनै पनि माता पिताले हेर्न नसक्ने खालको थियो। गाउँका केही बलिया मानिसहरूले जलाशयको गहिराईमा गएर सुखदेवको त्यो निष्प्राण चिसो र पानीले भिजेका र मृत शरीरलाई जलबाट बाहिर निकालेर किनाराको बालुवामा राखिसकेका थिए। आफ्नो तेज 12 वर्षका परम सुन्दर तेजस्वी कञ्चन जस्तै चम्किलो र हिजोसम्म आफ्नै वरिपरि नाच्ने हाँसी हिँड्ने छोराको मृत शरीरलाई धरतीमा अचल अवस्थामा लडिरहेको देखेपछि सुदेव शर्मा र गौतमीको धैर्यको अन्तिम त्यान्द्रो पनि टुट्यो। दुवै स्त्री पुरुषले दगुरेर गएर आफ्ना मृत पुत्रलाई दुवै हातले बेरेर गाढा आलिङ्गन गरे। सुदेवले आफ्ना छोराको त्यो चिसो र निष्पाण शरीरलाई उठाएर आफ्नो काखमा लिए। आफ्नो एकमात्र सहारा, सात जन्मको तपस्याको फल र वृद्ध अवस्थाको कुल दीपक छोराको मृत शरीरलाई आफ्नो काखमा राखेर सुदेव शर्मा बारम्बार हाकार गर्दै आफ्नो छाती पिर्दै कपाल लुच्दै अत्यन्तै ठूलो स्वरमा विलाप गर्न लागे। उनको त्यो क्रन्दन, त्यो आँसु र त्यो रुवावासीले वनका रुख बिरुवा, पशु पन्छी, नदीको पानी र आकाशलाई समेत स्तब्ध एवं अश्रुपूर्ण बनाइदियो। त्यहाँ उपस्थित भएका कठोर मन भएका मानिसहरू पनि सुदेवको यो अवस्था देखेर रोए। आफ्नो काखमा परेको, आँखाहरू सधैँका लागि बन्द भएको, शरीरमा कुनै प्राण नभएको, ओठमा कुनै हलचल नभएको मृत पुत्र सुखदेवको त्यो सुकुमार शरीरलाई सुमसुमाउँदै उसको चिसो अनुहारलाई हेर्दै सुदेव शर्मा बरबर आगो चाहिँ आफैभित्र जल्न थाले। उनी आँसुको खोलो बगाउँदै विलाप गर्दै र आफ्ना मृत पुत्रलाई सम्बोधन गर्दै भन्न लागे, हे पुत्र, हे प्यारा सुखदेव, एकपटक आँखा खोल छोरा, मलाई हेर। मेरो समस्त मानसिक चिन्ता, सोच, बुढ्यौलीको यो दुःख र कष्टलाई आफ्नो एउटै मुस्कानले क्षणभरमै हरण गर्ने तिम्रो त्यो मनोहर, मधुर र अमृत जस्तै वाणी मलाई सुनाऊ। एकपटक मलाई पिता भनेर बोलाऊ छोरा, र मेरो यस रोइरहेको छिन्न भिन्न भएको दुखी मनलाई पहिलेको जस्तै परम आनन्द देऊ। तिम्रो यो मौनता म सहन सकिरहेको छैन। तिमी यसरी हामी जस्ता असहाय, निर्बल, अभागी र वृद्ध माता पितालाई यस घोर अन्धकारमय संसारमा एक्लै छोडेर जाने योग्य कति पनि थिएनौ। यो कुन विधिको न्याय हो जहाँ वृद्ध आमा बुवाले छोराको यो अवस्था देख्नुपर्ने? आज यी वृद्ध र काँपिरहेका हातहरूले तिम्रो मृत शरीरलाई काखमा लिएर बस्नु किन परिरहेको छ? विधाताले हामीलाई यति ठूलो अन्याय किन गर्यो? हे वत्स, हे मेरो मुटुको टुक्रा, हेर तिम्रा ती परम श्रेष्ठ प्रिय सखाहरू, तिमीलाई आफ्नो साथमा लिएर पाठशाला जान, वेद पढ्नका लागि बाहिर उभिएर ठूलो स्वरले रोइरहेका छन्, तिमीलाई बोलाइरहेका छन्। तिम्रा पूजनीय गुरुदेव र उपाध्यायहरू पनि तिमीलाई आजको नयाँ पाठ पढाउनका लागि, तिम्रो प्रखर बुद्धि देख्नका लागि व्याकुल भएर पर्खिरहनु भएको छ। तिमी त सबैभन्दा पहिले उठेर सफा भई पढ्न जानी आज्ञाकारी बालक थियौ, फेरि तिमी यस समयमा यस ओसिलो र चिसो धरतीमा कसरी यति गहिरो निन्द्रामा सुतिरहेका छौ? तिम्रो यो निन्द्रा कस्तो हो जसलाई मेरो यो रोदन, मेरी आमा जस्ती पत्नीको यो क्रन्दनले पनि बिउजाउन सकिरहेको छैन? हे छोरा, सुन, म तिम्रो बिछोडको यो भयानक पीडा, यो शूल सहेर अब यस धरतीमा एक पल पनि जीवित रहने छैन। म तिमी बिना बाँच्नै सक्दिनँ। म अब यो पापी खुट्टा लिएर तिम्रो बाल लीला र हाँसोले गुन्जायमान हुने त्यस सुनसान, ऋतु र अन्धकारमय घरमा कहिले फर्केर जाने छैन। जब मेरो सर्वस्व नै सकियो, मेरो कुलको दीपक नै निभ्यो, मेरो वंश नै समाप्त भयो भने अब मेरो यस वनमा के काम छ? मेरो यो तपस्याको के अर्थ छ? मेरो यो वृद्ध शरीरको के प्रयोजन छ? म पनि तिमीसँगै यो शरीर त्याग्न तयार छु।

म यो घर र संसार सधैँका लागि छोडिदिन्छु। यसरी अत्यन्तै कारुणिक, हृदय विदारक र शून्यहरूको लागि पनि मुटु फुट्ने गरी विलाप गर्दा गर्दै सुदेव शर्माको अन्तकरणमा उनको पूर्व जन्म र यस जन्मको पुरानो महान भगवत शक्तिको संस्कार पुनः जागृत भयो। उनले बुझे कि संसारमा दुःखको पराकाष्ठा आउँदा केवल भगवानको नाम नै एकमात्र डुङ्गा हो जसले पार गराउन सक्छ। उनले रुदारुदै, छाती पिर्दा पिर्दै र आँसुको धारा बगाउँदा बगाउँदै आफ्ना कापिरहेका ओठहरूबाट भगवानका परम पावन कल्याणकारी संकट मोचन र सनातन नामहरूको उच्च स्वरमा उच्चारण गर्न लागे। उनले भने, हे नारायण, हे कृष्ण, हे अच्युत, हे अनन्त, हे गोविन्द, हे दीनबन्धु, हे देवकी नन्दन, हे जगतपति, हजुरले मलाई यो कस्तो सजाय दिनुभयो। हजुरको नाम नै मेरो एकमात्र सहारा हो। हजुरले नै मलाई यो पुत्र दिनुभएको थियो र हजुरकै इच्छाले आज यो जलमग्न भयो। हे हरि, म हजुरको शरणमा छु। यसरी भगवानको नाम उच्चारण गर्दै उनी मृत पुत्र सुखदेवको शरीरलाई आफ्नो काखमा कसेर समातेर त्यही जलाशयको किनारमा रोइरहे, जहाँ उनको दुःखले पराकाष्ठ नागेको थियो तर उनको जिब्रोमा भगवानको नाम थियो। महर्षि वाल्मीकि राजा दृढधनुवालाई भन्नुहुन्छ, हे महाराज दृढधनुवा, यस प्रकार सुदेव शर्माले पुत्रको मृत शरीरलाई काखमा लिएर विलाप गर्दै भगवानको नाम उच्चारण गर्न थाले। यो दृश्य देखेर त्यहाँ उपस्थित भएका वनका कठोर ऋषिहरू र वन देवताहरू पनि स्तब्ध भए। राजा दृढधनुवाले जब महर्षि वाल्मीकिको मुखारविन्दबाट आफ्नो पूर्व जन्मको यो अत्यन्तै भयानक, कारुणिक, मर्मस्पर्शी र विस्मयकारी घटना सुने, तब उनको आफ्नै आँखाबाट पनि आँसुका ठुला ठुला थोपाहरू खस्न थाले। उनको मनमा रहेको त्यो सुगाको वचनको सुल बिस्तारै शान्त हुन थाल्यो र उनको हृदयमा साँचो ज्ञानको प्रकाश फैलिन थाल्यो। उनले बुझे कि उनको पूर्व जन्मको इतिहास कति धेरै कष्ट र परीक्षाले भरिएको थियो। आदरणीय श्रोता, अब सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढधनुवालाई उनको पूर्व जन्मको यो पुत्र मरण र विलापको कथा सुनाएर उनको सुतिरहेको आत्मिक चेतनालाई पूर्ण रूपमा जागृत गराउनुभयो। अब कथामा यो गम्भीर र कौतूहलपूर्ण मोड आएको छ कि सुदेव शर्माले पुत्रको मृत शरीरलाई काखमा लिएर भगवानको नाम उच्चारण त गर्न थाले, तर के साँच्चीकै उनको छोरा सुखदेव सधैँका लागि संसारबाट विदा भएका थिए? के देवल ऋषिको वचन नै अन्तिम सत्य थियो, वा त्यहाँ भगवान पुरुषोत्तम मासको त्यो अद्भुत, अलौकिक र ब्रह्माण्डकै सबैभन्दा ठूलो चमत्कार प्रकट हुन बाँकी नै थियो जसले मृत प्राणीलाई पनि पुनः जीवित गर्ने सामर्थ्य राख्दछ? सुदेव र गौतमीको यो महापरीक्षाको अन्तिम परिणाम के भयो? उनीहरूले पुरुषोत्तम मासको व्रत कसरी गरे जसको पुण्यको प्रभावले गर्दा सुदेव ब्राह्मण यस जन्ममा समस्त पृथ्वीको सुख भोग्ने महाप्रतापी चक्रवर्ती राजा दृढधनुवाको रूपमा जन्मिन सफल भए? र त्यो सुगा वास्तवमा को थियो जसले राजालाई यो सबै सम्झायो? यो सम्पूर्ण परम रहस्यमय, पावन, रोमाञ्चक र कल्याणकारी वृत्तान्त अब आगामी 18 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। यो कथा जसले सुन्दछ वा पढ्दछ उसलाई यस कलियुगका समस्त पापहरू, कष्टहरू, अकाल मृत्युको भय र मानसिक सङ्कटहरूबाट सदाका लागि मुक्ति प्राप्त हुन्छ र अन्त्यमा वैकुण्ठ लोकको मार्ग प्रशस्त हुन्छ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनुवा पूर्व जन्म वृत्तान्ते पुत्र मरण विलापो नाम सप्तदशो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय।

0: गोल्ड पैलेस सुप्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
4: Together, we deliver.

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति रस। यस कार्यक्रमका प्रायोजक
6: स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड।
5: यी व्यावसायिक सन्देशहरू पछाडि कार्यक्रममा पुनः स्वागत छ। स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस, प्युखा, न्यू रोड एवं विशाल बजार पसल नम्बर 15 को प्रायोजनमा कार्यक्रम भक्ति रस यहाँ अहिले सुन्दै हुनुहुन्छ।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति रस
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 9808030007।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032345054,
5: 9049557881।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति रस। यस कार्यक्रमका प्रायोजक
7: स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड।
0: व्यावसायिक सन्देशहरू पछाडि कार्यक्रममा पुनः स्वागत छ। स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस, प्युखा, न्यू रोड एवं विशाल बजार पसल नम्बर 15 को प्रायोजनमा कार्यक्रम भक्ति रस यहाँ अहिले सुन्दै हुनुहुन्छ।

स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस प्युखा न्यू रोड एवं विशाल बजार पसल नम्बर 15 को प्रायोजनमा रहेको यस कार्यक्रम भक्ति रसको समय आजको लागि पूरा हुन लागेको छ। कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। हवस्।

आदरणीय श्रोता एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: कार्यक्रम सर्वमंगलम। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पाद

0: आदरणीय श्रोता, यहाँ अहिले सुन्दै हुनुहुन्छ जयश्री फुड्स प्रालीको प्रायोजनमा कार्यक्रम सर्वमङ्गलम, र अबको केही समय व्यावसायिक सन्देशको। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सर्वमङ्गलम। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर, झलक, मधुबन, शुभ लगन लगायतका उत्कृष्ट चामल, स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पादनहरू।
0: एफएम अध्यात्म ज्योति 104.8 इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल, लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
5: स्वाद मात्र होइन प्रेम पस्कने।
6: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
7: सिल्भर

0: बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9808688।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

आदरणीय श्रोता, यहाँ अहिले सुन्दै हुनुहुन्छ जय श्री फुड्स प्रालीको प्रायोजनमा रहेको कार्यक्रम सर्वमङ्गलम, र अहिले बिहानको 8:30 हुँदैछ। कार्यक्रममा अबको केही समय व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: मेरो सासु आमा गाउँबाट आउनु भएको, खाना खान पटक्कै नमान्ने, जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने। हुन पनि हो, खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु। तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले, घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन।
2: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक, शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि।
3: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
4: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
3: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
4: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
5: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
6: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
7: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
8: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: जलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: कार्यक्रम सर्वमङ्गलम्। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्राधिद्वारा उत्पादित माइतीघर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पादनहरू।
0: व्यावसायिक सन्देश पछि आदरणीय श्रोता कार्यक्रम सर्वमङ्गलममा पुनः स्वागत छ यहाँलाई। जयश्री फुड्स प्रालीद्वारा प्रायोजित यस कार्यक्रम सर्वमङ्गलममा यहाँ अहिले सुन्दै हुनुहुन्छ श्री महावीर हनुमानजीका केही भजनहरू।

0: कार्यक्रम सर्वमंगलम। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्राविद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका

0: मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान, कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी।
1: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
1: सम्पर्क नम्बर
2: 9141470164,
1: 9832545054,
2: 9849528781।
3: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: कार्यक्रम सर्वमंगलम। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पादनहरू।
0: कार्यक्रम सर्वमंगलम यहाँहरू अहिले सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता, जय श्री फुड्स प्रालीको प्रायोजनमा रहेको यस कार्यक्रम सर्वमङ्गलमको समय आजको लागि पूरा हुन लागेको हुँदा कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। हवस् त, नमस्कार। यहाँको आजको दिन शुभ रहोस्।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

सुपर प्यालेस विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ
2: त्यसैले शुद्धता नै खोजौं
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि
7: सम्पर्क नम्बर 5320411 98026788
5: जे जे ज्वेलर्स शुद्धताको पहिचान

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वि डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 98 41 470 161,
5: 98 032 45 54,
4: 98 49 5 28 7 81।
6: FM अध्यात्म ज्योति, शांति रेडियो।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

104.8.

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: मोबाइल स्विच पार्टी।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
3: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
5: सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स, शुद्धताको पहिचान। बार्सिलोना।

तेरा रंग गुल ये खिलाया किसने, तीर ये छुप के चलाया किसने।

1048.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

खिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर

0: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
1: सम्पर्क नम्बर
0: 9841470164,
1: 9832454,
0: 9849528781।
2: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
3: जाडो भएपछि लगाउनु परेन त?
2: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
3: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
2: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
4: One oh four eight.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

104.8.

Flashback.

0: 1048.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: चौबिस क्यारेट भनेपछि चौबिस क्यारेट नै हुने फिर्ता गर्दाखेरि
1: जे जे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जे जे ज्वेलर्सकै किन्नुहोस्
2: जे जे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
3: सम्पर्क नम्बर 5320411 98026788
1: जे जे ज्वेलर्स शुद्धताको पहिचान
4: One oh four eight.

0: 104.8.
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: Four, eight.

104.8.

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभर को जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक यो डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस। कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164
4: 9032454
3: 9849528781।

आदरणीय श्रोता सुन रहनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

104.8. Stay

0: सबैभन्दा पुरानो चाँदीको एक मात्र सोरुम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि। फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
5: शुद्धता नै खोजौँ।
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
9: सम्पर्क नम्बर 5320411 98026788।
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
10: One oh four eight.

0: 1048.
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल। ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: One oh four eight.

0: 1048.
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक यो डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9832445054,
4: 9849527881।
6: स्वेटर ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
7: जाडो भएपछि लगाउनु परेन त?
6: खै मलाई त लगाउनु परे छैन त। मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
7: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
6: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
0: One oh four eight.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: FM AG 104.8 MHz.
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: Party Boys!
1: In the Quicks. This is 104.8's Quick Hits.

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038 4415 344।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: around you will change.
1: In the quick, this is 104.8 Quick Hits.

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: FM FG 104.8 MHz.
1: For you, in fact, coming up next up.
0: FM FG 104.8 MHz.

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू। फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 98 41 289820 मोबाइल नम्बर 98 41 289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

ये मैं।

0: 104.8.
1: एफएम एज 104.8 मेगाहर्जमा यहाँ रोयले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप कानहरुबाट।

0: व्रत सर्त बस्न सक्दिन है, हजुरलाई थाहा छ नि म भोकै बस्न सक्दिन भनेर।
1: तिमीले मेरो लामो आएको लागि व्रतै बस्नु पर्दैन नि लाटे, तिमी अघि बरू

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 1.8 megahertz.
1: FM 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

0: गोल्ड प्यालेस शुक्लपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736। सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423356।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएमएजी 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

0448. Four eight.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कलर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8 MHz.
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ, फोन नम्बर 4237454 4237454, शाखा शुक्रपथ विशाल बजारको अगाडि।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 와
1: 와우 와
0: 다운아 다운
1: 아우 다운 Shrestha tailoring
0: Yeah baby yeah
2: Silver State सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: Silver State यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं
2: Silver State अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री

0: विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि। फोन नम्बर 4227545356।

0: गोल्ड पैलेस शुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 248.
1: We'll be right back.

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यसबेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौ।
3: जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हीरा का आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हीरा जे किन्नुस जेजे ज्वेलर्सकै किन्नुस।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
6: सम्पर्क नम्बर 5320411 9802076888।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
7: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
8: जाडो भएपछि लगाउनु परेन त?
7: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
8: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
7: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
9: FM AG 14.8 MHz.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: सबैतिर हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ, त्यहाँ त चाँदीका

0: सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
1: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
2: सिल्भर स्टेट, धर्मपथ न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: FM AJ 104.8 MHz.

FM अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

6 बज्यो। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रसारण प्रारम्भ हुन्छ। एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सन्ध्याकालीन सेवामा शुभ सन्ध्या।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9802076888।
3: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
8: जाडो भएपछि लगाउनु परेन त?
7: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
8: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
7: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
0: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ। अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल बैंक।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे SR Lax 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति सन्ध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति सन्ध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति सङ्गीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 स्टुडियोको टेलिफोन नम्बर 4525401 फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। आसपास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।

0: र बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थ बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड।

श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट, धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ, विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाँकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

आदरणीय श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसपास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9808-30007।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9802076888।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
12: सम्पर्क नम्बर
11: 9141470164,
12: 9032454,
11: 9549528781।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ। अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, पवित्र पुरुषोत्तम महिनाको आज हामी 17 दिनमा छौ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 17 अध्याय।

आदरणीय श्रोता, 16 अध्यायका कारुणिक एवं हृदय स्पर्शी कथा प्रसंगलाई अगाडि बढाउँदै अब 17 अध्यायमा सुतजी भन्नुहुन्छ, हे परम पावन पवित्र आत्मा भएका वेद वेदाङ्गका ज्ञाता र नैमिषारण्यको यस पुण्य भूमिमा हजारौं वर्षसम्म चल्ने महान ज्ञान यज्ञमा दीक्षित हुनुभएका सौनक आदि ऋषिगण, हजुरहरूले अघिल्लो अध्यायमा विधिको त्यो कठोर विधान र महर्षि देवलको मुखबाट निस्किएको त्यो अकाट्य भविष्यवाणीको वृत्तान्त श्रवण गर्नुभयो। अब म हजुरहरूका सामु महर्षि वाल्मीकि र सूर्यवंशका चक्रवर्ती राजा दृढधनुवा बीच भएको त्यस परम पावन अद्भुत कारुणिक र मनलाई स्तब्ध बनाउने संवादको अगाडिको 17 अध्यायको दिव्य प्रसंग विस्तारपूर्वक श्रवण गराउँछु। यो अध्याय केवल एउटा साधारण कथा मात्र होइन, यो त मनुष्य जीवनमा कर्मको गहन गति, विधिको अलङ्घ्य नियम, पुत्र शोकको त्यो भयानक अग्नि जसले सन्यासीको धैर्यलाई पनि जलाएर भस्म गरिदिन्छ र सङ्कटको सबैभन्दा अन्धकारमय घडीमा पनि भगवानको नाम स्मरण गर्दा मिल्ने त्यो अलौकिक आध्यात्मिक शक्तिको जीवन्त कथा हो। तसर्थ हजुरहरू आफ्ना मनका समस्त सांसारिक चञ्चलता, चिन्ता र विचारहरूलाई त्यागेर एकाग्र चित्त र भक्तिभावमा लीन भई यो अमृतमय कथा श्रवण गर्नुहोस्, जसले कलियुगका सम्पूर्ण पापहरूलाई क्षणभरमै नष्ट गर्ने सामर्थ्य राख्दछ। परम पूजनीय त्रिकालदर्शी र दिव्य ज्ञानका सागर महर्षि वाल्मीकि राजा दृढधनुवालाई उनको पूर्वजन्मको त्यो परम पावन र हृदय विदारक इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ, हे महाराज दृढधनुवा, अघिल्लो अध्यायमा मैले हजुरलाई सुनाए कि कसरी देवल ऋषिको त्यो भयानक र अकाट्य भविष्यवाणी सुनेर पनि साध्वी गौतमीको आध्यात्मिक सान्त्वना र ज्ञानयुक्त वचनका कारण सुदेव शर्माले आफ्नो मनलाई सम्हालेका थिए। उनले आफ्नो हृदयको भित्री कुनामा भगवान श्रीहरि नारायणका चरण कमललाई दृढताका साथ धारण गरी पुत्रको भविष्यबाट उत्पन्न हुने दुःख र सन्तापलाई तत्कालका लागि त्यागेका थिए र आफूलाई सत्वगुणमा स्थापित गरेका थिए। त्यसपछि समय आफ्नै निरन्तर शान्त र अकाट्य गतिमा अगाडि बढ्दै गयो। दिनहरू हप्तामा, हप्ताहरू महिनामा र महिनाहरू वर्षमा परिणत हुँदै गए। सुदेव र गौमतीका ती प्राणप्रिय, तेजस्वी, दिव्य र सर्वगुण सम्पन्न पुत्र जसको नाम शुकदेव राखिएको थियो, उनी बिस्तारै बिस्तारै आफ्ना माता पिताको आँखाको तारा बनेर बढ्दै गए। उनको बुद्धि पनि यति प्रखर थियो कि उनले अल्प आयुमै वेद र शास्त्रहरूको गहिरो ज्ञान हासिल गरिसकेका थिए। उनको बोलीमा मधुरता थियो, अनुहारमा ब्रह्म तेज थियो र स्वभावमा ऋषिहरूको जस्तै गम्भीरता थियो। उनी आफ्ना वृद्ध माता पिताका लागि जीवनको एकमात्र आधार, आशाको किरण र बुढ्यौलीको बलियो लट्ठी थिए। तर हे राजन, विधिको विधान कति क्रूर र बलियो हुन्छ भने मनुष्यले जति नै प्रयास गरे पनि, जति नै सुरक्षाका उपायहरू अपनाए पनि, कालको त्यो निश्चित समय र घडी कहिले टर्न सक्दैन। जसरी देवल मुनिले भविष्यवाणी गर्नुभएको थियो, त्यो बालक सुखदेव खेल्दा खेल्दै, पढ्दै र आफ्ना माता पितालाई असीम आनन्द दिँदै आफ्नो आयुको ठिक 12 वर्षको त्यो परम संवेदनशील र भयानक घडीमा प्रवेश गर्यो। सुदेव र गौतमीले आफ्नो मनमा देवल मुनिको वचन बिर्सन खोजे तापनि भित्रभित्रै उनीहरूको मुटु कापिरहेको हुन्थ्यो, तर विधिको खेललाई कसले बुझ्न सक्छ र? एक दिनको कुरा हो, जब आकाशमा सूर्यदेव आफ्नो पूर्ण तेजका साथ चम्किएका थिए र वनको वातावरण अत्यन्तै शान्त एवं केही तातो थियो, त्यो दिन सुदेव शर्माका पुत्र सुखदेव आफ्नो ब्रह्मचर्य आश्रमको दैनिक अध्ययन, गायत्री जप र अन्य आवश्यक कार्यबाट केही समयका लागि फुर्सद पाएर बाहिर निस्किए। उनी बाहिर निस्कने बित्तिकै
आफ्ना गाउँका र आश्रम वरपरका अन्य धेरै बाल सखा तथा परम मित्रहरूका साथ एकत्रित भए। तिनीहरू सबै बालकहरू मिलेर एक आपसमा हाँस्दै जिस्किँदै र खेल खेल्दै वनको बीचमा अवस्थित एउटा अत्यन्तै पुरानो ठूलो ढुङ्गाका सुन्दर सिडीहरूले बनेको गहिरो र शीतल जलले भरेको जलाशयको नजिक पुगे। त्यो दिन गर्मी अलि बढी भएकाले र बालबालिकाहरू खेलको आनन्दमा पूर्ण रूपमा मग्न भएकाले ती सबै बालकहरूका मनमा त्यस जलाशयको स्वच्छ निलो र शीतल जलमा स्नान गर्ने तीव्र इच्छा जागृत भयो। बालक सुखदेव पनि आफ्ना साथीहरूको उत्साह र हर्ष देखेर अत्यन्तै प्रसन्न भए। उनले शास्त्रको मर्यादा अनुसार आफ्ना वस्त्रहरूलाई बाहिर सिडीमा अव्यवस्थित रूपमा राखे र आफ्ना सम्पूर्ण मित्रसहित एक आपसमा हाँस्दै पानीको छिटा छ्याप्दै र कराउँदै त्यस गहिरो जलाशयको जलमा प्रवेश गरे। तिनीहरू सबै पानीमा पौडी खेल्न थाले। पानी मुनि लुक्ने र खोज्ने बाल सुलभ खेलहरू खेल्न थाले। ती अबोध बालकहरू आफ्नो आनन्दमा यति धेरै मग्न थिए कि उनीहरूलाई कालको त्यो क्रूर छाया उनीहरूकै माथि मडारिरहेको छ र मृत्यु उनीहरूको यति नजिक उभिएको छ भन्ने कुरा अलिकति पनि भान थिएन। खेलकै क्रममा महर्षि देवलको त्यो अटल र अकाट्य वचन अनुसार सुदेवका पुत्र सुखदेवले अचानक अलि बढी गहिरो भागमा जलभित्र प्रवेश गरे। उनले पानीमा डुबल्की त मारे तर विधिको त्यो क्रूर विधानका कारण उनी जलको त्यो अगाध गहिराईमा कतै हराए। उनको खुट्टा तलको हिलोमा फस्यो वा पानीको कुनै अदृश्य भुमरीले उनलाई समात्यो तर उनी जलबाट माथि आउन सकेनन्। उनले पानीभित्रै आफ्नो प्राण वायु गुमाए, उनको सातो गयो र उनी जलमा पुरै डुबेर सदाका लागि मृत्युको शान्त मुखमा पुगे। समय व्यतीत भइसकेपछि पनि जब सुखदेव जलको सतहमा माथि आएनन् र उनको शरीरको कुनै अत्तोपत्तो पाइएन तब बाहिर पौडी खेलिरहेका र किनारमा बसेका उनका साथीहरूको मनमा अनौठो शंका र भयानक डर पैदा भयो। उनीहरूले पानीको वरिपरि हेरे, सुखदेवको नाम काटेर बारम्बार ठूलो स्वरले पुकारे तर त्यहाँ केवल पानीको शान्त लहर र प्रतिध्वनि बाहेक कुनै उत्तर आएन। जब ती अबोध बालकहरूले आफ्नो प्रिय साथी सुखदेव जलबाट बाहिर नआएको र पूर्ण रूपमा जलमग्न भएको निश्चित रूपमा देखे तब उनीहरूको सातो गयो। उनीहरूको मनमा एकैचोटि घोर डरले बास गर्यो। उनीहरूको त्यो रमाइलो खेल क्षणभरमै भयानक शोक र ठूलो त्रासदीमा बदलियो। ती सम्पूर्ण बालकहरू अत्यन्तै डराएर आतिँदै रुँदै र हाकार गर्दै चिच्याउँदै त्यस जलाशयको पानीबाट बाहिर निस्के। उनीहरू आफ्ना लुगाहरू पनि राम्रोसँग नलगाई ज्यान जोगाउन र यो भयानक घटनाको जानकारी दिनका लागि सुदेवको कुटीतर्फ तीव्र गतिमा भागे। उनीहरूको अनुहार भयले विवर्ण र सेतो भइसकेको थियो, ओठहरू कापिरहेका थिए र उनीहरूका आँखाबाट आँसुको अनवरत धारा बगिरहेको थियो। ती सबै बालकहरू रुँदै कराउँदै सुदेवको कुटीमा पुगे, जहाँ माता गौतमी आफ्ना दैनिक गृह कार्यहरू सकेर आफ्नो छोरा फर्कने बाटो हेर्दै ढोकामा पर्खिरहेकी थिइन्। ती बालकहरूलाई यसरी हाकार गर्दै रुँदै आएको देखेर गौतमीको हृदयमा नराम्रो धक्का लाग्यो। ती बालकहरूले रुँदै काप्दै र भक्कानिँदै माता गौतमीको अगाडि उभिएर त्यो जलाशयमा घटेको सम्पूर्ण सत्य र कठोर वृत्तान्त जस्ताको तस्तै सुनाए। उनीहरूले भने, हे माता, हाम्रो साथी सुखदेव हामीसँगै जलाशयमा नुहाउन गएको थियो तर ऊ पानीभित्र डुब्यो र अहिलेसम्म बाहिर आएको छैन।
आफ्ना छोराको साथीहरूको मुखबाट यस्तो अत्यन्तै अप्रिय कठोर हृदय विदारक र वज्र प्रहार जस्तै भयानक वाणी सुन्ने बित्तिकै माता गौतमीको बाँच्ने इच्छा नै समाप्त भयो। देवल मुनिको त्यो पुरानो भविष्यवाणी उनको कानमा करोडौं पटक गुन्जायमान भयो। उनको शिर घुम्यो, आँखाहरूको अगाडि घोर अन्धकार छायो र उनी आफ्नो शरीरको सन्तुलन गुमाएर एउटा काटिएको लहरा झैं अचेत भएर तत्क्षण धरतीमा पछारिन्। उनको मनको त्यो धैर्यको बाँध जसलाई उनको ज्ञानको बलमा बाँधेकी थिइन् त्यो एउटै क्षणमा ध्वस्त भयो। आमाको हृदय पुत्र शोकको पहिलो प्रहारमै छिन्न भिन्न भयो। ठिक त्यही समयमा सुदेव शर्मा पनि आफ्नो दैनिक नियम अनुसार वृद्ध र थकित शरीर लिएर वनबाट यज्ञका लागि समिधा कुश र पावन फलफूलहरू संकलन गरेर आफ्नो कुटीतर्फ फर्किरहेका थिए। जब उनले आफ्नो कुटीको नजिक पुग्दा बालबालिकाहरूको रुहावासी हाहाकार र आफ्नै परम पतिव्रत पत्नी गौतमीलाई धरतीमा मूर्छित अवस्थामा लडिरहेको देखे तब उनको खुट्टा त्यहीँ रोकिए। उनको मनमा अनिष्टको आशंका भयो। उनी हतार हतार आफ्नो हातमा भएका सामग्रीहरू फालेर अगाडि बढे र बालकहरूलाई सोधे। जब सुदेवले आफ्नो मुटुको टुक्रा जस्तो एक मात्र पुत्र सुखदेवको जलमा डुबेर मरण भएको त्यो भयानक र अकाट्य समाचार सुने तब उनको संसार नै उजाड भयो। उनको हृदयमा यति ठूलो र गहिरो आघात पुग्यो कि उनको विवेकले काम गर्न छोड्यो। जसरी कुनै ठूलो आँधीबेरीमा जरादेखि नै काटिएर भुइँमा ढल्छ एउटा विशाल र पुरानो वृक्ष, ठिक त्यसै गरी त्यो वृद्ध ब्राह्मण सुदेव शर्मा पूर्ण रूपमा चेतनाहीन भएर विलाप गर्न शक्ति समेत नपाई धरतीमा बजारिए। उनको ब्रह्म तेज एकै पलमा हराए जस्तो भयो। केही समयपछि जब दुवै स्त्री पुरुषले एक अर्काको सहयोग र ओरपरका छिमेकीहरूको मद्दतले अलिकति होस पाए र उनीहरूको मूर्छा हट्यो तब उनीहरू आफ्नो वृद्ध शरीरको सम्पूर्ण दुखाइ र दुर्बलतालाई बिर्सेर रुदै चिच्याउँदै र कपाल तान्दै तीव्र गतिमा त्यस जलाशयतर्फ दौडिए। उनीहरूको पछि पछि गाउँका आश्रमका र वनका अन्य मानिसहरू ऋषि मुनिहरू पनि रुदै र सान्त्वना दिँदै दौडिए। वनको त्यो शान्त बाटो आज केवल रुहावासी र कारुणिक क्रन्दनले भरिएको थियो। जब सुदेव र गौतमी त्यस जलाशयको किनारमा पुगे तब त्यहाँको दृश्य अत्यन्तै कारुणिक भयानक र संसारका कुनै पनि माता पिताले हेर्न नसक्ने खालको थियो। गाउँका केही बलिया मानिसहरूले जलाशयको गहिराईमा गएर सुखदेवको त्यो निष्प्राण चिसो र पानीले भिजेका र मृत शरीरलाई जलबाट बाहिर निकालेर किनाराको बालुवामा राखिसकेका थिए। आफ्नो तेस 12 वर्षका परम सुन्दर तेजस्वी कञ्चन जस्तै चम्किलो र हिजोसम्म आफ्नै वरिपरि नाच्ने हाँसी हिँड्ने छोराको मृत शरीरलाई धरतीमा अचल अवस्थामा लडिरहेको देखेपछि सुदेव शर्मा र गौतमीको धैर्यको अन्तिम त्यान्द्रो पनि टुट्यो। दुवै स्त्री पुरुषले दगुरेर गएर आफ्ना मृत पुत्रलाई दुवै हातले बेरेर गाढा आलिङ्गन गरे। सुदेवले आफ्ना छोराको त्यो चिसो र निष्पाड शरीरलाई उठाएर आफ्नो काखमा लिए। आफ्नो एकमात्र सहारा, 7 जन्मको तपस्याको फल र वृद्ध अवस्थाको कुल दीपक छोराको मृत शरीरलाई आफ्नो काखमा राखेर रा सुदेव शर्मा बारम्बार हाकार गर्दै आफ्नो छाती पिर्दै कपाल लुच्दै अत्यन्तै ठूलो स्वरमा विलाप गर्न लागे। उनको त्यो क्रन्दन, त्यो आँसु र त्यो रुवावासीले वनका रुख बिरुवा पशु पन्छी नदीको पानी र आकाशलाई समेत स्तब्ध एवं अश्रुपूर्ण बनाइदियो। त्यहाँ उपस्थित भएका कठोर मन भएका मानिसहरू पनि सुदेवको यो अवस्था देखेर रोए।
आफ्नो काखमा परेको आँखाहरू सधैँका लागि बन्द भएको, शरीरमा कुनै प्राण नभएको, ओठमा कुनै हलचल नभएको मृत पुत्र सुखदेवको त्यो सुकुमार शरीरलाई सुमसुमाउँदै उसको चिसो अनुहारलाई हेर्दै सुदेव शर्मा बरबर आगो चाहिँ आफैभित्र जल्न थाले। उनी आँसुको खोलो बगाउँदै विलाप गर्दै र आफ्ना मृत पुत्रलाई सम्बोधन गर्दै भन्न लागे, हे पुत्र, हे प्यारा सुखदेव, एकपटक आँखा खोल छोरा, मलाई हेर। मेरो समस्त मानसिक चिन्ता, सोच, बुढ्यौलीको यो दुःख र कष्टलाई आफ्नो एउटै मुस्कानले छेडभरमै हरण गर्ने तिम्रो त्यो मनोहर, मधुर र अमृत जस्तै वाणी मलाई सुनाऊ। एकपटक मलाई पिता भनेर बोलाऊ छोरा, र मेरो यस रोइरहेको छिन्न भिन्न भएको दुखी मनलाई पहिलेको जस्तै परम आनन्द देऊ। तिम्रो यो मौनता म सहन सकिरहेको छैन। तिमी यसरी हामी जस्ता असहाय, निर्बल, अभागी र वृद्ध माता पितालाई यस घोर अन्धकारमय संसारमा एक्लै छोडेर जाने योग्य कति पनि थिएनौ। यो कुन विधिको न्याय हो जहाँ वृद्ध आमा बुवाले छोराको यो अवस्था देख्नु पर्ने? आज यी वृद्ध र काँपिरहेका हातहरूले तिम्रो मृत शरीरलाई काखमा लिएर बस्नु किन परिरहेको छ? विधाताले हामीलाई यति ठूलो अन्याय किन गर्यो? हे वत्स, हे मेरो मुटुको टुक्रा, हेर तिम्रा ती परम र श्रेष्ठ प्रिय सखाहरू, तिमीलाई आफ्नो साथमा लिएर पाठशाला जान, वेद पढ्नका लागि बाहिर उभिएर ठूलो स्वरले रोइरहेका छन्, तिमीलाई बोलाइरहेका छन्। तिम्रा पूजनीय गुरुदेव र उपाध्यायहरू पनि तिमीलाई आजको नयाँ पाठ पढाउनका लागि, तिम्रो प्रखर बुद्धि देख्नका लागि व्याकुल भएर पर्खिरहनु भएको छ। तिमी त सबैभन्दा पहिले उठेर सफा भई पढ्न जानी आज्ञाकारी बालक थियौ, फेरि तिमी यस समयमा यस ओसिलो र चिसो धरतीमा कसरी यति गहिरो निन्द्रामा सुतिरहेका छौ? तिम्रो यो निन्द्रा कस्तो हो जसलाई मेरो यो रोदन, मेरी आमा जस्ती पत्नीको यो क्रन्दनले पनि बिउजाउन सकिरहेको छैन? हे छोरा सुन, म तिम्रो बिछोडको यो भयानक पीडा, यो सुल सहेर अब यस धरतीमा एक पल पनि जीवित रहने छैन। म तिमी बिना बाँच्नै सक्दिनँ। म अब यो पापी खुट्टा लिएर तिम्रो बाल लीला र हाँसोले गुन्जायमान हुने त्यस सुनसान, रित्तु र अन्धकारमय घरमा कहिले फर्केर जाने छैन। जब मेरो सर्वस्व नै सकियो, मेरो कुलको दीपक नै निभ्यो, मेरो वंश नै समाप्त भयो भने अब मेरो यस वनमा के काम छ? मेरो यो तपस्याको के अर्थ छ? मेरो यो वृद्ध

फिर्दै र आँसुको धारा बगाउँदा बगाउँदै आफ्ना कापिरहेका ओठहरूबाट भगवानका परम पावन कल्याणकारी संकट मोचन र सनातन नामहरूको उच्च स्वरमा उच्चारण गर्न लागे। उनले भने, हे नारायण, हे कृष्ण, हे अच्युत, हे अनन्त, हे गोविन्द, हे दीनबन्धु, हे देवकी नन्दन, हे जगतपति, हजुरले मलाई यो कस्तो सजाय दिनुभयो। हजुरको नाम नै मेरो एकमात्र सहारा हो। हजुरले नै मलाई यो पुत्र दिनुभएको थियो र हजुरकै इच्छाले आज यो जलमग्न भयो। हे हरि, म हजुरको शरणमा छु। यसरी भगवानको नाम उच्चारण गर्दै उनी मृत पुत्र सुखदेवको शरीरलाई आफ्नो काखमा कसेर समातेर त्यही जलाशयको किनारमा रोइरहे, जहाँ उनको दुःखले पराकाष्ठ नागेको थियो तर उनको जिब्रोमा भगवानको नाम थियो। महर्षि वाल्मीकि राजा दृढधनुवालाई भन्नुहुन्छ, हे महाराज दृढधनुवा, यस प्रकार सुदेव शर्माले पुत्रको मृत शरीरलाई काखमा लिएर विलाप गर्दै भगवानको नाम उच्चारण गर्न थाले। यो दृश्य देखेर त्यहाँ उपस्थित भएका वनका कठोर ऋषिहरू र वन देवताहरू पनि स्तब्ध भए। राजा दृढधनुवाले जब महर्षि वाल्मीकिको मुखारविन्दबाट आफ्नो पूर्व जन्मको यो अत्यन्तै भयानक, कारुणिक, मर्मस्पर्शी र विस्मयकारी घटना सुने, तब उनको आफ्नै आँखाबाट पनि आँसुका ठूला ठूला थोपाहरू खस्न थाले। उनको मनमा रहेको त्यो सुगाको वचनको सुल बिस्तारै शान्त हुन थाल्यो र उनको हृदयमा साँचो ज्ञानको प्रकाश फैलिन थाल्यो। उनले बुझे कि उनको पूर्व जन्मको इतिहास कति धेरै कष्ट र परीक्षाले भरिएको थियो। आदरणीय श्रोता, अब सुतजी भन्नुहुन्छ, हे सौनकादि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढधनुवालाई उनको पूर्व जन्मको यो पुत्र मरण र विलापको कथा सुनाएर उनको सुतिरहेको आत्मिक चेतनालाई पूर्ण रूपमा जागृत गराउनुभयो। अब कथामा यो गम्भीर र कौतूहलपूर्ण मोड आएको छ कि सुदेव

सुदेव र गौतमीको यो महापरीक्षाको अन्तिम परिणाम के भयो, उनीहरूले पुरुषोत्तम मासको व्रत कसरी गरे, जसको पुण्यको प्रभावले गर्दा सुदेव ब्राह्मण यस जन्ममा समस्त पृथ्वीको सुख भोग्ने महाप्रतापी चक्रवर्ती राजा दृढ धनुवाको रूपमा जन्मिन सफल भए, र त्यो सुगा वास्तवमा को थियो जसले राजालाई यो सबै सम्झायो? यो सम्पूर्ण परम रहस्यमय, पावन, रोमाञ्चक र कल्याणकारी वृत्तान्त अब आगामी 18 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। यो कथा जसले सुन्दछ वा पढ्दछ उसलाई यस कलियुगका समस्त पापहरू, कष्टहरू, अकाल मृत्युको भय र मानसिक सङ्कटहरूबाट सदाका लागि मुक्ति प्राप्त हुन्छ र अन्त्यमा वैकुण्ठ लोकको मार्ग प्रशस्त हुन्छ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढ धनवा पूर्वजन्म वृत्तान्ते पुत्र मरण विलापो नाम सप्तदशो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
5: तपाईँ अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक यो डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9800183007।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले
7: शुद्धता नै खोजौँ।
8: जेजे ज्वेलर्स
9: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
11: सम्पर्क नम्बर 5320411, 9800076888।
9: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदिम श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बेला बिहानको 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबानीय साके 1948, सृष्टिदो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, ज्येष्ठ महिनाको 20 गते बुधबार, तदनुसार जुन महिनाको 3 तारिक सन 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, तृतीय तिथि पूर्व फाल्गुणी नक्षत्र शुक्ल आनन्दादि योग बब कर्ण श्री वत्स योगा। आज चन्द्रमा धनु राशिमा अवस्थित श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:10 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु। हस्त दर्शन एवं भूमि वन्दनाबाट

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल,

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 18 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको 18 अध्याय, अर्थात् 18 अध्याय।

सुतजी भन्नुहुन्छ, हे परम पावन जितेन्द्रिय वेद वेदाङ्गका अद्वितीय ज्ञाता र नैमिषारण्यको यस पुण्य भूमिमा हजारौं वर्षसम्म चल्ने महान ज्ञान यज्ञको अनुष्ठानमा सदा सर्वदा संलग्न हुनुभएका शौनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 17 अध्यायमा विधिको त्यो अत्यन्तै कारुणिक र कठोर विधान श्रवण गर्नुभयो, जहाँ सुदेव ब्राह्मणका 12 वर्षका एकमात्र पुत्र शुकदेव जलमा डुबेर मृत्युको मुखमा परे र उनका माता पिताले बावडीको किनारमा गरेको त्यो हृदय विदारक विलापले सम्पूर्ण भनलाई अश्रुपूर्ण बनायो। अब म हजुरहरूका सामु महर्षि वाल्मीकि र सूर्यवंशका महाप्रतापी चक्रवर्ती राजा दृढधनुवा बीच भएको त्यस परम पावन आश्चर्यमय अलौकिक र ब्रह्माण्डकै सबैभन्दा ठूलो रहस्य उद्घाटन गर्ने 18 अध्यायको दिव्य प्रसङ्ग विस्तारपूर्वक श्रवण गराउँछु। यो अध्याय केवल एउटा इतिहास मात्र होइन, यो त मनुष्यका समस्त संशयहरूलाई जरेदेखि काट्ने प्रारब्ध कर्मको गहिरो सिद्धान्तलाई बुझाउने र भगवान श्रीहरिको परम प्रिय पुरुषोत्तम मासको त्यो अचिन्त्य अनन्त र अगाध महिमालाई संसारको सामु प्रकट गर्ने एउटा परम पावन माध्यम हो। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता चिन्ता भय र अन्य विचारहरूलाई त्यागेर एकाग्रचित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्, किनकि यस अध्यायको श्रवण मात्रले पनि मनुष्यको अकाट्य अकाल मृत्युको योग समेत टर्न सक्दछ र जीवनमा परम कल्याणको उदय हुन्छ। परम पूजनीय त्रिकालदर्शी र दिव्य ज्ञानका महासागर महर्षि वाल्मीकि राजा दृढधनुवालाई उनको पूर्व जन्मको त्यो परम पावन र विस्मयकारी इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ,

महाराज दृढ धनुवा, जब त्यो अभागी तर परम धर्मात्मा वृद्ध ब्राह्मण सुदेव शर्मा आफ्नो मृत 12 वर्षको छोरा सुखदेवको चिसो निष्प्राण र जलमग्न शरीरलाई आफ्नो काखमा राखेर रा छाती पिड्दै कपाल लुच्दै र आँसुको खोलो बगाउँदै त्यस बाबडीको किनारमा हाकार गर्दै विलाप गरिरहेका थिए। ठिक त्यही समयमा प्रकृतिमा एउटा अत्यन्तै भयानक अलौकिक र प्रलयकारी परिवर्तन देखा पर्न थाल्यो। त्यस वृद्ध ब्राह्मणको त्यो कारुणिक क्रन्दन र विलापलाई सुनेर मानव सम्पूर्ण चराचर ब्रह्माण्ड नै स्तब्ध भयो। अचानक आकाशको निलो रङ हराएर गयो र दसै दिशामा पूर्व पश्चिम उत्तर दक्षिण ईशान अग्नि नैऋत्य वायव्य उर्ग र अधो भयानक रूपमा गर्जन गर्दै घोर अन्धकार फैलाउँदै प्रलय कालका जस्ता काला निला र विशाल मेघहरू ओइरेर आए। ती मेघहरूको गर्जन यति धेरै भयानक तीव्र र कानै फुट्ने खालको थियो कि त्यसको ठूलो प्रतिध्वनिले वनका ठूला ठूला पर्वतहरू पहाडहरू र चट्टानहरू समेत जोडसँग कम्पायमान हुन थाले। त्यसै गरी छालालाई तीखो बाणले रोपे जस्तो तीक्ष्ण स्पर्श गर्ने अत्यन्तै चिसो र भयानक वेग भएको विनाशकाली वायु आँधी बेरी चल्न थाल्यो। यो वायुको वेगले वनका विशाल रुखहरू जरादेखि नै उखलिएर ढल्न थाले। आकाशमा छेडछेडमा अत्यन्तै जोरसँग आँखालाई अन्धो बनाइदिने खालको देदीप्यमान बिजुली चट्याङ चम्कन थाल्यो। ती काला बादलहरूको भयानक शब्द र गर्जनले चारै दिशाहरू पूर्ण भरिए। ब्रह्माण्डमा चारैतिर केवल अन्धकार, बिजुलीको चमक, भयानक हावाको सुस्केरा र मेघको गर्जन बाहेक अरू केही पनि देखिँदैनथ्यो, सुनिँदैनथ्यो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, त्यसपछि आकाशबाट पानीका ठूला ठूला धाराहरू खस्न थाले। त्यो सामान्य झरी थिएन, त्यो त मानव प्रलय कालमा जस्तै आकाशका सबै ढोकाहरू एकैचोटि खोलेर पृथ्वीलाई जलमग्न गराउन आएको महावर्षा थियो। यस प्रकार एक दिन वा दुई दिन होइन, लगातार एक मास पूरा एक महिनासम्म दिन रात नभनी एक पल पनि नरोकी आकाशबाट यति ठूलो जल बर्सियो कि सम्पूर्ण पृथ्वी वन पहाड उपत्यका र नदीहरू जताततै जलले भरिए। जता हेर्यो केवल अगाध जलको समुद्र मात्र देखिन थाल्यो। परन्तु हे महाराज दृढधनुवा, विधिको विस्मयकारी लीला त हेर्नुहोस्। बाहिरी संसारमा त्यत्रो प्रलयङकारी महावर्षा भइरहेको थियो, मुसलधारी पानी परिरहेको थियो, चट्याङ परिरहेको थियो र पर्वतहरू काँपिरहेका थिए, तर आफ्नो एकमात्र मुटुको टुक्रा जस्तो पुत्रको अकाल मृत्यु र बिछोडको भयानक शोक रूपी अग्निको रातले भित्रभित्रै चलिरहेका तपेका र पूर्ण रूपमा संज्ञा शून्य भएका त्यस ब्राह्मण सुदेव शर्मालाई बाहिरको त्यस प्रलय महाझरी हावाउरी वा बिजुलीको बारेमा केही पनि महसुस भएन, कुनै ज्ञान नै भएन। उनको शरीर पानीले पुरै भिजिसकेको थियो, जाडोले काँपिरहेको थियो, तर उनको चित्त केवल आफ्नो मृत छोरामा र भगवानमा मात्र एकाग्र थियो। त्यस पुरा एक महिनाको अवधिमा पुत्र शोकमा डुबेका सुदेव शर्माले आफ्नो प्यास मिटाउन एक थोपा जल पनि पिएनन्। उनले आफ्नो क्षुधा शान्त गर्न अन्नको एक दाना वा फलफुल पनि भोजन गरेनन्। उनी भोग, प्यास, जाडो र निन्द्रा भन्दा धेरै माथि उठिसकेका थिए। उनी आफ्नो गोदीमा त्यस मृत बालकको शरीरलाई कसेर समातिरहेका थिए र आफ्ना आँखाहरूबाट आँसु बगाउँदै पुनः पुनः, हे पुत्र सुखदेव, मलाई छोडेर कहाँ गयौ, हे नारायण, हे कृष्ण, हे गोपीनाथ, यस प्रकार पुकार्दै चिच्याउँदै र विलाप गर्दा गर्दै नै उनको त्यो पुरा एक महिना 30 दिनको समय व्यतीत भयो। उनको यो अवस्था देखेर उनकी पत्नी गौतमी पनि उनीसँगै त्यही जल र हिलोमा बसेर रोइरहिन्। महर्षि वाल्मीकि कथाको सबैभन्दा मुख्य रहस्यमय र कल्याणकारी आध्यात्मिक चुरो प्रकट गर्दै राजा दृढ धनुवालाई भन्नुहुन्छ, ए सूर्य वंशका श्रेष्ठ राजन, अब यहाँ नै भगवानको त्यो परम अचिन्त्य र दिव्य लीला प्रकट भयो जसले यो चराचर ब्रह्माण्डको नियमलाई नै बदलिदियो। जुन महिनामा त्यो बावडीमा बालक सुखदेवको मृत्यु भएको थियो र
र जुन पूरा एक महिनाभरि सुदेव ब्राह्मणले त्यस बावडीको पवित्र किनारमा जलमग्न अवस्थामा भोक प्यास त्यागेर अनिदो रहेर आफ्नो मृत पुत्रलाई काखमा लिई विलाप गर्दै भगवानको नाम पुकारा गरिरहेका थियो, त्यो महिना वास्तवमा कुनै साधारण महिना थिएन। त्यो महिना त साक्षात भगवान श्रीहरि श्री कृष्णको सबैभन्दा बढी प्रिय सम्पूर्ण महिनाहरूका राजा मंगलका धाम र अलौकिक फल प्रदान गर्ने पुरुषोत्तम मास थियो। शास्त्रहरूमा पुरुषोत्तम मासको व्रतको जुन नियम बताइएको छ त्यस अनुसार मनुष्यले कुनै पनि जलाशय वा नदीको किनारमा बस्नुपर्छ, पूर्ण रूपमा निराहार बस्नुपर्छ, रात्रिमा जागा बस्नुपर्छ, संसारका समस्त सुख र आसक्तिहरूलाई त्याग्नुपर्छ र निरन्तर रूपमा भगवान श्रीहरिको नामको संकीर्तन वा जप गर्नुपर्छ। हे राजन, सुदेव ब्राह्मणले कुनै व्रत गर्ने इच्छाले वा पुरुषोत्तम मासको महिमा थाहा पाएर यो सबै गरेका थिएनन्। उनी त केवल आफ्नो पुत्रको शोकमा व्याकुल भएर अन्न पानी छोडेर नदी किनारमा बसेका थिए र दुःखको अतिशयताका कारण भगवानको नाम पुकारिरहेका थिए। तर अज्ञानमै जान्दा नजान्दै पनि उनको तर्फबाट पुरुषोत्तम मासको त्यो सबैभन्दा कठोर उत्तम र सात्विक नियमहरूको अक्षरशः पालन हुन पुग्यो। उनले अन्जानमै पुरुषोत्तम मासको त्यो परम दुर्लभ र अलौकिक व्रतलाई पूर्ण रूपमा सम्पन्न गरे। शास्त्रको यो नियम छ कि अमृतलाई अमृत नै ठानेर पिए पनि वा अमूल्य औषधि सम्झेर विष ठानेर पिए पनि त्यसले आफ्नो अमर बनाउने गुण छोड्दैन। ठिक त्यसै गरी पुरुषोत्तम मासको सेवा चाहे जानेर श्रद्धापूर्वक गरियोस् वा नजानेर अज्ञानतावश गरियोस्, त्यसको महापुण्यको फल कहिले पनि नष्ट हुँदैन। सुदेव ब्राह्मणको त्यस अज्ञात कठोर र अखण्ड पुरुषोत्तम सेवाबाट साक्षात गोलोक बिहारी भक्त वत्सल भगवान श्रीहरि श्रीकृष्ण अत्यन्तै प्रसन्न हुनुभयो। उहाँको प्रसन्नताको सीमा रहेन, किनकि उहाँको लागि आफ्नो प्रिय महिनाको सेवा गर्ने भक्त संसारमा सबैभन्दा बढी प्यारो हुन्छ। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे महाराज, जब सुदेव ब्राह्मणको त्यो अज्ञात व्रतको एक महिना पूर्ण भयो तब आफ्ना अनन्य भक्तको कष्ट हरण गर्न र पुरुषोत्तम मासको महिमा संसारमा फैलाउनका लागि साक्षात भगवान श्रीकृष्ण नारायण त्यहाँ प्रत्यक्ष रूपमा प्रकट हुनुभयो। भगवानको प्राकट्य हुने बित्तिकै प्रकृतिमा भएको त्यो भयानक रूप क्षणभरमै शान्त भयो। आकाशबाट मेघहरूको भयानक गर्जन बन्द भयो, मुसलधारी पानी पर्न तत्कालै रोकियो, आँधीबेरी शान्त भयो, बिजुलीको चमक हरायो र आकाश पूर्ण रूपमा सफा भई सुवर्ण रङको सूर्यको प्रकाश चारैतिर फैलियो। त्यस पावन घडीमा सुदेव र गौतमीका आँखाहरूको अगाडि साक्षात सच्चिदानन्द घन सजल जलद श्याम वर्ण पीताम्बरधारी मयूर मुकुट सुसज्जित हातमा मुरली लिएका गलामा वैजन्ती माला र छातीमा कौस्तुभ मणि चम्किएका करोडौं कामदेवहरूलाई पनि लज्जित पार्ने परम सुन्दर रूप भएका भगवान श्रीकृष्ण प्रकट हुनुभयो। उहाँको दिव्य शरीरबाट निस्किएको अलौकिक प्रकाशले त्यस बावडीको ओरपरको सम्पूर्ण क्षेत्र दीप्त्यमान भयो। त्यस समयमा पुत्र शोकले व्याकुल भएका वृद्ध ब्राह्मण सुदेव शर्माले जब आफ्नो अगाडि साक्षात ब्रह्माण्ड नायक आफ्ना आराध्य देव भगवान श्रीकृष्णलाई उभिरहेको देखे तब उनी आश्चर्य र भक्तिले गदगद भए। उनले शीघ्रताका साथ आफ्नो मृत पुत्र सुखदेवको शरीरलाई तल पवित्र पृथ्वीमा राखे र आफ्नी पत्नी गौतमी सहित भगवानको चरण कमलमा साष्टाङ्ग दण्डवत नमस्कार गरे। उनीहरूले भगवानको चरणमा आफ्नो शिर राखेर आँसुले उहाँका घोडा धोए। त्यसपछि सुदेव शर्मा उठेर अत्यन्तै विनयपूर्वक दुवै हात जोडेर भगवानको मधुर रूपलाई हेर्दै उहाँकै अगाडि धरतीमा भुइँमा विनम्र भएर बसे। उनीहरूको हृदयमा अब शोकको ठाउँमा परम भक्तिको उदय भइसकेको थियो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन दृढधनवा, आफ्ना अनन्य भक्त सुदेवलाई यसरी हात जोडेर अगाडि बसिरहेको र अन्जानमै भए पनि आफ्नो प्रिय पुरुषोत्तम मासको परम कठिन व्रत गरेको देखेर भक्त वत्सल भगवान श्रीकृष्ण अत्यन्तै प्रसन्न हुनुभयो।